तपाईँहरू सुन्नुहुन्छ सिपार सरी तपाईँहरू सुन्नुहुन्छ सिपार रेडियो 103.7 तरङ्गमा म यादव मोर साथमा र विभिन्न नेपाली संस्कृतिका कुरालाई हामीले हरेक साता ल्याउने गर्छौँ र त्योभन्दा अगाडि तपाईँले मलाई मौसम सम्बन्धी जानकारी दिनुपर्ने हुन्छ र अहिले हालै लन्डन वरिपरि हेर्ने हो भने 9.2 डिग्री सेल्सियस रहेको छ र त्यसरी नै होबर्टमा हेर्न भने 9.7 र रसबेरीमा 1.3 र स्वान्सीमा 11.1 र त्यसरी नै हाम्रो राजधानी क्यानबेरामा अहिले 9.9 रहेको छ र सँगसँगै भोलिको मौसमलाई हेर्ने हो भने भोलि चाहिँ पानीको चान्सेसहरू अलिक कम नै देखाएको छ 50%भन्दा कम जुन चाहिँ 20% रहेको छ र हामीले केही दिनदेखि एक दुई दिन भयो अलिकति न्यानो अनि अलिकति दिन लम्बिएको पनि महसुस गर्न सक्छौँ र त्यसरी नै होबर्टमा पनि कमै 30% पानीको चान्सेस देखाइएको छ पक्कै पनि भोलि कतै तपाईँहरूले प्लान गरेर राख्नुभएको छ भने डेलाई आफ्नो मौसमलाई ख्याल गरेर आफ्नो डेलाई प्लान गर्नुहोला र योभन्दा अगाडि हामीले ड्राइभ टाइम ह्याक्टरबाट सुनेको थियौँ भन्दै तपाईँलाई पहिलो गीततर्फ लान चाहन्छु र पुरानो गीतबाट नै मैले सुरु गर्न चाहेँ एकदम मिठो गीत रहेको छ पुरानो यो चाहिँ नेपथ्य भएर रेशम भन्ने रहेको छ एकदम धेरै चलेको र धेरै रुचाएको गीतमा रहेको छ

रेशम रेशम एकदम पुरानो गीत रहेको थियो, एकदम मिठो गीत रहेको थियो उमित गुरुङबाट, र यो नेपथ्या ब्यान्डबाट रहेको थियो। र उहाँको गीत र विशेष गरी अहिले पनि उत्तिकै ऊर्जाशील अनि अहिले पनि उत्तिकै एउटा मनमोहक अनि लोकप्रिय हुनुहुन्छ उहाँ। र देशमा मात्रै नभएर हरेक समय समयमा विदेशका ठाउँमा पनि उहाँको उत्ति नै क्रेज रहने गर्छ। भन्दै भने तपाईँलाई समयलाई अलिकति अगाडि ल्याउँदै अहिलेका नयाँ पुस्ता गीत लाउनु भजन, नयाँ गीत लाउनु भजन चाहिँ बादलो पारी।

बाबरी बाबरी एकदमै मिठो गीत रहेको थियो अहिलेको हालै नयाँ गीत रहेको थियो र पक्कै पनि हरेक समयमा हरेक महसुस गर्ने कुराहरूलाई विभिन्न ढङ्गबाट विभिन्न शब्दले अभिव्यक्त गर्ने गरिन्छ र त्यो कहिले गीतको आकार लिन्छ कहिले त्यसले हरेक पाटोको आकार लिन्छ चलचित्र कविता कथा हरेक पाटोको आकार लिने गर्छ र यो एउटा गीत विधिमा रहेको थियो र अब फेरि पनि त्यस्तै नै युवा पुस्ताकै गीतलाई मैले बजाएँ र यो चाहिँ सुशान्त केसीबाट रहेको छ पाहुना

0: एकदमै मिठो गीत रह्यो त्यो सुशान केसीबाट पाहुना र विशेष गरी युवा पुस्ताले रुचाएको गायक पनि हुनुहुन्छ म भोलि उहाँको म्युजिक भिडियो पनि एकदमै रुचाएको पनि छ र अब नि तपाईँलाई मलाई अर्को विधिमा लानु पर्ने हुन्छ र हामीहरू तपाईँलाई फेरि पनि जानकारी गर्न चाहेँ कि तपाईँहरू सुन्नुहुन्छ शिर्पाक रेडियो 103.7 तरङ्गमा म यादव मोर साथमा र अब नि तपाईँलाई अर्को विधि जुन चाहिँ कविता विधि रहेको छ र एकदमै मिठो कविता लेख्नुहुने अनि एकदमै लोकप्रिय कवि पनि हुनुहुन्छ उहाँ अरू कोही नभएर आदरणीय नवराज पराजुले हुनुहुन्छ र देशमा मात्रै नभएर विदेशको ठाउँमा पनि हरेक कुना कुनामा गएर उहाँले चाहिँ आफ्नो कवितालाई चाहिँ एउटा कवि जसले पनि मन पराउनुहुन्छ उहाँ बिच उहाँसँगै बसेर आफ्नो कवितालाई सुनाउने पनि गर्नुहुन्छ र एकदमै लोकप्रिय कवि पनि हुनुहुन्छ ढिलो नगरिकन यो मैले कविता बजाउन चाहेँ कथामा भेटौँला
1: गीत हौ तिमी गीतमा पनि गीतमा भेटौँला गीत हौ तिमी गीतमा पनि गीतमा भेटौँला चिताए जति पुर्याएपछि चितामा भेटौँला गीत हौ तिमी गीतमा पनि गीतमा भेटौँला चिताए जति पुर्याएपछि चितामा भेटौँला कालले हामीलाई छुटायो भने कालले हामीलाई छुटायो भने कलामा भेटौँला कालले हामीलाई छुटायो भने कलामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँला देखाउन अरू देखिउन अरू जसलाई छ देखाउनु देखाउन अरू देखिउन अरू जसलाई छ देखाउनु हामीले हामीलाई देखि त हाल्यौँ कसलाई छ देखाउनु देखाउन अरू देखिउन अरू जसलाई छ देखाउनु हामीले हामीलाई देखि त हाल्यौँ कसलाई छ देखाउनु तिमीमा मैले देखेको सुख कसरी देखाउनु तिमीमा मैले देखेको सुख कसरी देखाउनु रुखको बिउले बिउमा रुख कसरी देखाउनु देखियोस् फुल देखियोस् फुल हामी चाहिँ तल जरामा भेटौँला देखियोस् फुल हामी चाहिँ तल जरामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँला यो दुनियाँदारी दुनाटपरी गाँसेको जस्तै हो दुनियाँदारी दुनाटपरी गाँसेको जस्तै हो खाइसकेपछि दुनाटपरी के गर्छन् त्यस्तै हो दुनियाँदारी दुनाटपरी गाँसेको जस्तै हो खाइसकेपछि दुनाटपरी के गर्छन् त्यस्तै हो गाँसौँला हामी दुनाटपरी मनको सिन्काले हुँदैन जुठो छुँदैन कतै फालिने चिन्ताले हावाले छुँदा हाम्रो गीत गाउने पातमा भेटौँला हावाले छुँदा हाम्रो गीत गाउने पातमा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी यो जाबो जीवन बाँच्नका लागि पर्याप्त छौँ हामी किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी हामीमा हामी होमिन सक्ने स्वाहामा भेटौँला हामीमा हामी होमिन सक्ने स्वाहामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँला भावीले भाग्य लेख्दैन हाम्रो भावीले भाग्य लेख्दैन हाम्रो लेखाउँछ हामीलाई मबाट शब्द लैजाऊ भने देखाउँछ हामीलाई भावीले भाग्य लेख्दैन हाम्रो लेखाउँछ हामीलाई मबाट शब्द लैजाऊ भने देखाउँछ हामीलाई जुन शब्दभित्र अटाउँछौँ हामी त्यही शब्द छानौँला, जुन शब्दभित्र अटाउँछौँ हामी त्यही शब्द छानौँला, जुन वाक्य हामी बनाउँछौँ त्यसलाई जिन्दगी मानौँला। भाषाले हामीलाई भेटायो, हामी भाषामा भेटौँला। भाषाले हामीलाई भेटायो, हामी भाषामा भेटौँला। कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँ। हामीले लेख्यौँ, हामीलाई लेख्यौँ, के चाहियो हामीलाई? हामीले लेख्यौँ, हामीलाई लेख्यौँ, के चाहियो हामीलाई? लेखेर बाँच्यौँ, बाँचेर लेख्यौँ, जे चाहियो हामीलाई? यसरी हामी बाँचौँला भन्ने छ एउटा कल्पना, यसरी हामी बाँचौँला भन्ने छ एउटा कल्पना। अघाउँदैनौँ एकअर्कोसँग करोडौँ कल्पमा, आदि र अन्त्य पर्याप्त छैन, आदि र अन्त्य पर्याप्त छैन, सदामा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँ। दुईवटा जीवन बनाई हामीलाई बगायो जीवनले, दुईवटा नदी बनाई हामीलाई बगायो जीवनले, केही वर्षसम्म दुईवटा जीवन भोगायो जीवनले, दुईवटा नदी बनाई हामीलाई बगायो जीवनले, केही वर्षसम्म दुईवटा जीवन भोगायो जीवनले, दोभान भइहाल्यौँ जीवनले हामीलाई छुटाउन सकेन, दोभान भइहाल्यौँ जीवनले हामीलाई छुटाउन सकेन, त्यो दोभानपछि कुन नदी कुन हो छुट्याउन सकेन। बनाई बाफ छुटायो भने, बनाई बाफ छुटायो भने वर्षामा भेटौँला, बनाई बाफ छुटायो भने वर्षामा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँला। नहुँदा सँगै हामीलाई एउटै सङ्गतले कसौँला, नहुँदा सँगै हामीलाई एउटै सङ्गतले कसौँला, जोडी नै बनी जोडिउँला तर अलग्गै बसौँला। दुईवटा आली बनेर एउटै गरामा बसौँला, दुईवटा आली बनेर एउटै गरामा बसौँला, देब्रे र दाहिने पखेटा बनी चरामा बसौँला। चराले गाउने गीतका मिठा भाकामा भेटौँला, कथामा कहिले छुट्दैनौँ हामी, कथामा भेटौँ,
0: कथामा कहिले छुट्दैन हामी, कथामा भेटौँला। पक्कै पनि हामीहरू हरेक पाटोमा मिलन र बिछोड, अनि हरेक पाटोको दुई पाटो हुने गर्छ, र सायद नछुटिने कथामै होला, किनकि कथा कहिले पुरानो हुन्छ त कहिले त्यही नै कथा फेरि नयाँ कथा पुरानो हुन्छ, पुरानो कथा फेरि त्यो एउटा इतिहास भनेर भन्छ। एकदमै मिठो कविता रहेको थियो र उहाँको अलिकति युनिकनेस एउटा त्यो पनि हो कि उहाँले हरेक ढाँचामा कवितालाई वाचन गर्नुहुन्छ, कहिले फ्युजन गरेर जस्तो कि गीतलाई र कवितालाई, कहिले गीतलाई कवितालाई नै गीतको माध्यमबाट पनि कवितालाई भन्ने गर्नुहुन्छ। एकदम मिठो कवि हुनुहुन्छ र अब तपाईँ मलाई धेरै भावुक अलिकति धेरै गहिराइमा नपुर्याइकन अर्को गीत भजन चाहिँ र अर्को गीत चाहिँ कालो केशमा रेलीमै।

केसमा रेलीमाई एकदमै अलिकति छुट्टै किसिमको अनि छुट्टै त्यो लयमा रहेको गीत रहेको थियो र हरेक गीतले हरेक भाषा बोल्छ हरेक विचार बोल्छ अनि संस्कृतिलाई जगाउने गर्छ शब्दलाई जोगाउने गर्छ जस्तो पनि लाग्छ मलाई र तपाईँलाई मैले खबर ढिलो नगरिकन अर्को विधिका कुराहरूलाई मैले बुझ्न चाहे यो चाहिँ गजल मुसाराबाट गजल रहेको छ र ठ्याक्कै मैले यो किताब यसलाई अलिकति सट्ट पढ लाग्दै थिएँ ठ्याक्कै अशोक शर्मा जीवको चाहिँ मैले गजल पाएँ र उहाँ चाहिँ एउटा सँगसँगै सहकार्य गर्ने व्यक्ति पनि हुनुहुन्छ र एकदमै हम्बल मान्छे हुनुहुन्छ एकदमै हम्बल व्यक्ति हुनुहुन्छ उहाँ चाहिँ गजल चाहिँ यसरी सुरु हुन्छ सबेरै उठ्छ गाउँ बिउजाउने कोही छैन सबेर उठ्छ गाउँ बिउजाउने कोही छैन सहर बोल्छ रातभर सुताउने कोही छैन माछा ताल झरी के दिन्छ दिन्छ माछा ताप झरी के दिन्छ दिन्छ यार समुद्र जस्तो उडाउने कोही छैन समुद्र जस्तो उडाउने कोही छैन एउटा पागल गुलाफसँग प्रेम गरी रहेछ एउटा पागल गुलाफसँग प्रेम गरिरहेछ गुलाफको के राय छ सुनाउने कोही छैन गुलाफको के राय छ सुनाउने कोही छैन खरको छानो माटो र घर र आगेने घरको छानो माटो र घर र आगने रहर सबैको छ तर बनाउने कोही छैन रहर सबैको छ तर बनाउने कोही छैन यसलाई मलाई अलिकति वाचन गर्दै जाँदाखेरि काहीँ न काहीँ अलिकति यसलाई न्याय दिन सकिनँ होला त्यसको लागि म क्षमा प्राप्ति छु र फेरि पनि तपाईँलाई म जानकारी गर्न चाहे कि अहिले हामी कार्यक्रमको मध्यम भागमा छौँ र तपाईँहरू सुन्छ सिटबाक रेडियो हामीहरू हरेक साता चाहिँ विभिन्न विधाका कुराहरूले हरेक विभिन्न कुराहरूलाई ल्याउने गर्छौँ र सँगसँगै बेला बेला समय समयमा हामीले चाहिँ एउटा सामाजिक कुरालाई पनि लिएर भलाखुसारी गर्ने त्यसलाई जनमानससम्म चाहिँ पुर्याउने हाम्रो प्रयास भइ नै रहेको हुन्छ समय समयमा यदि तपाईँहरू पनि कुनै समयमा हामीसँग जोडिएर तपाईँलाई लागेका विचारहरू तपाईँलाई लागेका कुराहरू हाम्रोसँग सुनाउन चाहनुहुन्छ भने पक्कै पनि हिचकिचा नगर्नुहोला हामीसँग जोडिएर लागेका कुराहरू अथवा कुनै विधि तपाईँहरू लेख्नुहुन्छ अथवा कुनै विधि तपाईँहरू सुन्न चाहनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिएर भलाखुसारी गर्न सक्नुहुन्छ माछसम्म पुर्याउन सक्नुहुन्छ भन्दै तपाईँलाई मलाई अर्को गीततर्फ फेरि लान्छ है र अर्को गीत र अलिकति यो चाहिँ अलिकति एनर्जीले भरिपूर्ण भएको गीत पनि रहेको छ र एक समयमा तहल्कामा चाहिएको गीत दुर्गेश थापाबाट रहेको छ र दुश्मन हेरेको हेरेँ

एक समय एकदमै मिठो मान्छे विभिन्न नेपालीले मन पराएको गीत रहेको थियो र अहिले पनि उत्तिकै यो सुन्दै जाँदाखेरि उत्तिकै एनर्जेटिक खालको गीत रहेको छ, अलिक एनर्जी दिने खालको गीत रहेको छ र हालै उहाँको अलिकति कन्ट्रोभर्सियल गीतहरू पनि अलिकति रिलिज भएको थियो तर त्योलाई जसरी लिँदा पनि हुने खालको गीत रहेको थियो। जस सामाजिक सञ्जालमा आउँदै जाँदाखेरि काहीँ न काहीँ हरेक उता चढावीहरू त हामीले देखि नै रहेको हुन्छौँ र त्यो एउटा प्लस पोइन्ट पनि हुन जान्छ समय समयमा। कहीँ कतै मान्छेहरूले त्यसकै त्यसले गर्दा पनि धेरै मान्छेहरूले गीतलाई सुनिदिइरहेको पनि हामीहरू देख्छौँ। त्यसको भ्युजको कुराहरूलाई पनि हामी देख्न सक्छौँ, त्यतातिर त नजाउँ। जस तर यो गीत मिठो रहेको थियो। अब तपाईँहरूले पुरानो समय फेरि ढकाल्न चाहे र एकदमै मेरो व्यक्तिगत एउटा फेभरेट गीत पनि रहेको छ, गीत त नभए गायकको गीत रहेको छ। उहाँ चाहिँ अरू कोही नभएर अरुण थापा जीवरा रहनुभएछ। सुनौ अरूसँग नजोख मलाई।

सँगसँगै खाएर त एकदम मिठो गीत रह्यो थियो, अरूसँग नजोख मलाई छुट्टै बिटमा रहेको, अनि अलिकति त्यो बिटमा पनि अलिकति युनिकनेस देखिरहेको थियो, एकदम मिठो रहेको थियो। अनि आएर कार्यक्रमको अन्तिम अन्तिम समयमा आइसकेको छ र यो अर्को गीत रहेको छ, के छ र दिउँ तिमीलाई मैले गुलाम अलीज्यूबाट।

0: के सर दिउँ तिमीलाई मैले कोसेली भनेर गुलाम अली जिवार है त र यो गीतसँग राजाको कथा पनि जोडिएको छ भन्ने गरिन्छ र शब्द पनि उत्तिकै मिठो र शब्दले पक्कै पनि त्यो समयकाललाई नै बोकिरहेको त्यो समयलाई नै बोकिरहेको जस्तो महसुस गराउने शब्दले भरिएको गीत रहेको थियो के छ र दिउँ तिमीलाई मैले कोसेली भनेर अब भने तपाईँलाई ढिला नगरिकन अर्को विधिका कुरालाई बुझाउन चाहे अर्को विधि कविता विधि रहेको छ सुनौ कविता
1: आऊ न साथी सँगै पियौँ सँगै बसेर दुई गिलास जियौँ जीवन पीडालाई मिठो गीत बनाई मातिएर आज सँगै गाउँ आऊ न साथी सँगै पियौँ सँगै बसेर दुई गिलास जियौँ पश्चातापमा तिमी जल्यौ होला मेरो पनि घमण्ड रित्ति सक्यो रुन्छु सम्झी ती अतीतलाई तर यथार्थ ती पल बितिसक्यो थाहा छैन कहाँ छौ तैपनि बोलाइरहेछु सुन्छौ भने आऊ म तिमीलाई नै कुरिरहेछु आऊ न साथी सँगै पियौँ सँगै बसेर दुई गिलास जियौँ धेरै ढोङ गरे मैले मै हुँ भनेर नाथे जीवन मैले कहिल्यै बुझिन राम्रा कोही मैले राख्नै सकिनँ नराम्रालाई आफ्नो बनाउनै सकिनँ भोलि भनेर नथाकी सधैँ दौडिरहे रित्तो गिलास सिवाय केही पाउनै सकिनँ आऊ न साथी सँगै पियौँ सँगै बसेर दुई गिलास जियौँ तिमी पनि बाँचिरहेकै छौ सायद धेरै पीडा झेल्यौ होला दुई किनारा नदीको भई बाँच्नु पर्दा ठगिएको नियतिदेखि रिसाउँथ्यौ होला देखाई ओठमा हाँसु सधैँ एकान्तमा एक्लै रुन्थ्यौ होला आऊ न साथी सँगै पियौँ सँगै बसेर दुई गिलास चियौँ सधैँ हुन्न हुँदैन भनिरह्यौ तर आज तिमीले पनि पिउनु पर्छ सास फेर्न समेत सम्झौता गर्दैछु एक बसाई तिमीले मेरो धन्य पार्नुपर्छ बाचा गर्छु भोलिदेखि कहिल्यै पिउँदिन तर आज तिमीले मसँगै पिउनुपर्छ अन्तिम बसाई मेरो जिन्दगीको धन्य तिमीले पार्नुपर्छ आऊ न साथी सँगै पिउँ
0: आऊ न साथी सँगै पिउँ समय समयमा कहिले बाहिरका कुराहरूलाई पनि एउटा केही समयको लागि हल्का वर्णन गर्छ र यस्ता मद्यपान धुम्रपान हरेक विभिन्न कुराहरूको सहयोग लिने गरिन्छ मान्छेहरूले र त्यसलाई त्यही परिवेशमा बसेर त्यही एउटा भोगाइमा बसेर लेखिएको कथा कविता जस्तो सुन्न सकिन्छ हामीहरू र कथा होस् कविता होस् गीत होस् चलचित्र होस् हरेक विधामा कहीँ न कहीँ हामीले आफ्नो लागेका कुराहरूलाई ढाल्न सकिन्छ र त्यही नै एउटा हरेक विधाको एउटा रमाइलो पाटो जस्तो पनि लाग्छ मलाई आउने कार्यक्रमदेखि हामीहरू लगभग अन्तिम समयमा आइसकेको छ र नचाहँदा नचाहँदा पनि कार्यक्रमदेखि विध विधा लानुपर्ने हुन्छ र अर्को स्टुडियोमा म देख्न सक्छु कि अस्ट्रेलियन कन्ट्री लिएर ग्यारी पेङ्गेले जो आइसक्नु भएको छ अस्ट्रेलियन कन्ट्री 8 बजीदेखि 10 बजीसम्म 2 घन्टाको लागि बस्नेछ र त्यसरी नै 10 बजीदेखि उता डेफिनेटली नो रिलेसन लिएर बिहान एन्ड प्याच आउनुहुनेछ र ओभरनाइट कम्युनिटी रेडियो बस्नेछ 12 बजीदेखि उता यो त थियो थोरै जानकारी र अर्को साता फेरि पनि यसरी नै हरेक विधालाई बजाउने नै छौँ भन्दै म यादव मर्मन कार्यक्रमदेखि बिदा लान चाहे धन्यवाद